0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوئی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور کانٹیکٹ نمبر 03013865453
1: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चोपर एटमाट आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राब्ते जिलाए आसिम हुसैन आराई 03075925120
2: अस्सलाम वालेकुम अदा
3: वालेकुम अस्सलाम अदा छो परेशान आई
2: अदा नओ दुकान खोलियो तम पर हले ही न तो छा कजे
3: अदा दुकान जी मशवरी कराई थई
2: न अदा
4: यार आज कल शरण तोड़े गोठन में जी मेरा पर FM 94 ही हले थो मो पंजो दुकान खोलियो तो FM मेरा पर ते पब्लिसिटी कराई कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे
2: मुझे दुकान जी बेड हलंदी
3: हां दा कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी
2: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा
4: ऑफिस जी मेरापुर FM 94 नज़्द गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर राबते लाए मंसूर अहमद मेमन 03013803743
5: अब आपकी खूबसूरती का फैन वाइट एज ब्यूटी क्रीम

0: हूंदी आहे त जीअं लाबारनि जी मौसम हूंदी आहे या फुटिन जी सीज़न हूंदी आहे उनजी जेकी सनी जेकी कुतुब हूंदी आहे
1: एलर्जी आहे उहा थिए थी फैक्ट्री खां
0: त सनी कुतुब जेकी आहे सो जॾहिं साह जी नालियुनि में फासंदी आहे त उन में तकलीफ़ थी वेंदी आहे त उनजो बहितरीन इलाजु असां वटि होम्योपैथिक में तमामु मौजूदु हूंदो बहितरीन इलाजु मौजूदु आहे लेकिन थींदो ईअं आहे जो असां वटि जॾहिं बि अहिड़े क़िस्म जी तकलीफ़ थिए थी त पोइ घणा वञी नेबोलाइज़ कराईंदा आहिनि या जेको आहे सो इंजेक्शन्स कराईंदा आहिनि जेके स्टीरॉइड्स हूंदा आहिनि ऐं उहे पोइ तकलीफ़ ते उन्हनि में उहे मुबतला रहंदा आहिनि कॾहिं बि उन्हनि खे अफ़ाको न थींदो आहे सिर्फ़ु आरज़ी तौर ते ई जेको आहे सो फ़र्क़ु पवंदो आहे लेकिन असां वटि होम्योपैथिक में रेग्यूलर इलाजु करण सां उनखे जड़ खां वठी मर्ज़ जो ख़ात्मो थींदो जेकॾहिं तो चाहे थो त मर्ज़ जो जड़ खां ख़ात्मो थिए
1: त बराबरि
0: होम्योपैथिक में अचे आरज़ी तौर ते हलणु चाहे थो त इहो मेडिकल वारी
1: ट्रीटमेंट कराए बाक़ी मुकमिल चाहे थो त पोइ इलाजु जेको आहे दोस्तो प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ई आवाज़ कॉलर लाइन ते मौजूदु आहे 0301-9196-51 अस्सलाम वालेकुम
2: वाईकुम सलाम मोहतरम जनाब असांजी क्लिनिक स्टोरी पहिरियां बि तव्हांखे कॉल हुई मां दिन थो ॻाल्हायां कॉल कई हुई डॉक्टर साहब कुझु थोरो थो मोटा पंहिंजे हवाले सां मूंखे ॿुधायो जीरो सौंफ जान ऐं जेको शरबत ॿुधाए इनखे डबलिंग में ॿ दफ़ा चयो वञे जीअं एफ एम ते टे दफ़ा जीअं मां इहो शरबत
1: मुंहिंजा सजण साईं शरबत पौधी न ठीकु आहे तोखे नंबर यादि आहे न जॾहिं तूं स्टोर ते वञी आहे कीअं न उन टाइम कॉल करे डॉक्टर साहिब खां पुछी वठजो डॉक्टर साहिब तोखे ॿुधाईंदो ठीकु
2: आहे
1: शरबत पौधी न ठीकु आहे महिरबानी को मसलो ई न आहे मुंहिंजा सजण साईं महिरबानी ठीकु आहे त थैंक्यू वेलकम प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ई आवाज़ तव्हांजे समातुनि ते भॼे पियो डॉक्टर साहिब तव्हांखे ॿुधाईंदा हलूं त काफ़ी अहिड़ा जेके मरीज़ आहिनि जीअं मिसाल अधो ठरी मीरवा वारो हुयो या काफ़ी अहिड़ा दोस्त हूंदा आहिनि मां मूंखे बेनता ख़ुशी थींदी आहे जो हिकिड़ो हुननि खे FM जे करे हिकिड़ो माना रिज़ल्ट मिले थो तव्हांजी महिरबानी आहे तव्हां असांजे FM ते अचो था टाइम कढी करे ऐं वरी उन्हनि खे हिकिड़ो रिज़ल्ट मिले थो अलाह ताला उन्हनि खे शिफ़ा ॾिए पियो सिहतयाब थियनि पिया ऐं यकीन जॾहिं अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी हूंदी आहे तॾहिं सभु कुझु हूंदो अलाह ताला जी तरफ़ां हिकिड़ो ज़रियो वञी डॉक्टर बणबो आहे को बि डॉक्टर ॿुधायो तव्हां चेल जे सूर जे लाइ भॼी बीठोसि पर मूंखे मूं एतिरो टाइम दवा इस्तेमालु न कई
0: बिल्कुलु
1: मुख़्तसिर टाइम पीरियड आहे न 15 ॾींहं
0: मां हिते एतिरो ज़रूरु चवंदुसि सॼे असांजे इन जेको आहे सो जेके बि असांजा पेशंट्स दोस्त हज़रात जिन खे अफ़ाको थिए थो असांजे प्रोग्राम जे तवसो सां असांजे क्लिनिक जे तवसो सां त सॼो क्रेडिट जीए मेहरापुर FM खे ई वञे थो जेको उन जे आवाज़ ते जेके असांजा दोस्त ॿुधनि था उहे मुखातिब थियनि था उहे असांजे क्लिनिक ते अचनि था ऐं उन्हनि खे उहे दवा वठी वञनि था ऐं उन्हनि खे रिलीफ़ मिले थो वरी ॿिए दोस्तनि खे ॿुधाइनि था इहा हिकिड़ी चेन आहे इहे इन जे ज़रिए अवेयरनेस थिए थी ऐं उहे पेशंट अचनि था ऐं असांखे इहा बेहद ख़ुशी थींदी आहे ऐं पाण बि असां चवंदा आहियूं पेशंट्स खे त फीडबैक ज़रूरु ॾींदा कयो हिकिड़ा उहे दोस्त जिन खे फ़र्क़ु पवंदो आहे उहे असां वटि रूबरू क्लिनिक ते ईंदा आहिनि ऐं उते असांखे जेको आहे सो पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि ऐं उहे दोस्त जेके अवां ॾिठो ख़ुदि जिन खे अञा अवां सुञाणो न असां सुञाणो ऐं उहे हिते लाइव FM ते जेको आहे सो अची करे ऐं इहे सिर्फ़ु अवेयरनेस हिकिड़ी बहितरु आहे इहे इन जेको फीडबैक ॾियनि था इन सां हिकिड़ो इहो फ़र्क़ु पए थो त जेके ॾिसो जेके ॿिया अहिड़नि मर्ज़नि में मुबतला आहिनि पुराणनि मर्ज़नि में जिन खे अञा ताईं अवेयरनेस नाहे होम्योपैथिक जे बारे में ऐं एतिरी ॼाण नाहे या एतिरो हू उन खां वाक़िफ़ु न आहिनि मेडिसिन्स खां इलाज खां त उन्हनि जे लाइ ई हिकिड़ो क़िस्म जो सबक़ु आहे या उन्हनि जे लाइ हिकिड़ो रस्तो आहे तव्हां खे कहिड़े बि मर्ज़ में चाहे 10 सालनि खां 20 सालनि खां मर्ज़ में मुबतला आहियो ऐं अव्हांखे किथां फ़र्क़ु नथो पए त अव्हां होम्योपैथिक जर्मन होम्योपैथिक क्लिनिक अव्हांजे शहर मेहरापुर में मौजूदु आहे अव्हां उते जेको आहे सो हफ़्ते जा 6 ॾींहं मौजूदु हूंदा आहियूं सिर्फ़ु अंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे अव्हां इहो कॉन्टेक्ट नंबर असांजो जेको आहे 24 कलाक खुलियलु हूंदो आहे अव्हां राबितो करे ऐं जेको आहे सो बिल्कुलु पहुची सघो था 0301-9196-51 ते वॾी महिरबानी
1: प्रोग्राम आहे सिहत जी ॻाल्हि चए मेहरापुर FM 94 जो आवाज़ तव्हांजे समातुनि में पहुचे पियो 0301-9196-51 0301-9196-51 जिते कराची इस्लामाबाद जो मशहूरु डॉक्टर होम्योपैथिक डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज इस्पताल नवाबशाह MADHMS सिंध RHMP इस्लामाबाद पाकिस्तान होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन مختلف بیمارن جو ماہر ڈاکٹر ہے کا بھی بیماری لا علاج نہ ہے گوڈن جو سورا کندرگ جو سورا چیل جو سورا ہے اد متھے جو سورا ہے نظر جی کمزوری ہے کن وہے تو کن جو سورا دل جو مرض ہیں دل جا مرض ہیں کھنگ ہے ٹی بی ہے مادے جو سورا مادے جی السرا جکی اواں کھاؤ تھا الٹی کرے کڈو تھا تری اواں جی ودی ہوئی ہے جگر ہیپاٹائٹس بی ہے سی ہے گردن جو انفیکشن ہے گردن میں اواں کے زخم ہے گردن میں پتھریوں ہیں جیرے میں زخم ہے چہرے جو رنگ سانورو ہے چہرے جی خارش ہے فٹ ہیں پھرنیوں ہیں بارن جو قد نتو ودے عورتن میں وزن ودی ہوئی ہے جن جو وزن نتو ودے یعنی کہ موٹاپے جو شکار ہیں عورتن مردن جے پوشیدہ بیماریوں یعنی سبنی بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کن تھا پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن اسلام آباد پاکستان جو مشہور و معروف ڈاکٹر ہانے اواں دے شہر مہراپور میں موجود ہے جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی محمد کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کرنا ہے ہر اربع خمیس جمعہ چنچر آچر سومر تے ڈاکٹر صاحب ہر جمعہ چھنچر آچر تے چیک اپ فیس بالکل فری ہے بالکل مفت ہے جرمن ہومیوپیتھک وارن کے تھرو جرمن ہومیوپیتھک کرے ڈاکٹر صاحب جی کی فرنچائز ہے جرمن وارن جی ڈاکٹر صاحب جرمنی ملک میں بدھو ہوں جرمنی دنیا جو وڈو مشہور و معروف ملک ہے دنیا لیول تے ایک خاص طور تے جرمن جی ہے ہومیوپیتھک جی ٹریٹمنٹ ہے ان میں مشہور ہے پوری دنیا میں ایک نالو ہے جی میڈیسن جرمنی جو ڈاکٹر صاحب جرمنی جو میڈیسن استعمال کن تھا ڈسو فارن جو دواؤں جدہ باہرین ملکن جو دواؤں استعمال تھن تھی ان ایک رزلٹ پہنجو ہے یعنی جرمن جو دواؤں ڈاکٹر صاحب استعمال کندا یقینا اللہ تعالیٰ کی ذات شفا دین والی ہے تم اسان پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا 0301-196-8051 تم اسان پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-8051 تے اواں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن پروفیسر ڈاکٹر منظور حسین میمن صاحب پتے کی پتھری جا ہے اکثر کرے چون تو ڈاکٹر صاحب وٹ لا علاج تھی کرے بھی مریض ڈاکٹر صاحب وٹ اچن تھا پتے جہاں تمہیں ایلیوپیتھک میں انگریزی دواؤں میں ودا تو اتنے پتو آپریشن کرے کڈی چڑیندا تو بھائی ان جو کو بھی علاج کونے پر نہ ان جو بھی علاج موجود ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب وٹ ان جو علاج موجود ہے اللہ تعالیٰ کے حکم سے پتے کی پتھری جذب تھی وجے تھی نکری وجے تھی تکلیف جی ہے پین جو سور ہے وہ ختم تھی وجے تو دوا استعمال کرن سے جن کے بھی ہے وہ ایک دفعہ رگو آزمائے ڈسند چوندو تو ڈاکٹر صاحب کا علاج کرایا مجھے پتے کی پتھری اتنے جو اتنے ختم تھی وجے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو خاص مہربانی محبتوں ڈاکٹر صاحب کے بھلیکار چون تھا ڈاکٹر صاحب آخر میں وقت بھی جو سو پانچ پجان کی طرح وجے پی صرف ب منٹ وی بچو ہے اور چوندس کچھ مختصر جی کئی موضوع بابت جان دین چاہیے اسانے موزز بدھندڑ کے تو بہتر ہے یا وی کو پیغام دین چاہیے کہڑا کہڑا ڈی وی تھا ایک دفعہ وہاں ریپیٹ کرا تو مہربانی تھی پھر ان کا بہتر ہے ایکڑی کال پروگرام میں اِسیں ڈاکٹر صاحب شامل کرا ہلوں تھا کالر ڈسوں کتنا جو ہوں السلام علیکم السلام علیکم
3: وعلیکم السلام سر کیا حال ہے خوش ہو کیرا
1: دعا الحمدللہ کیر بھی گلا ہے
3: سر متے نے سو تو پے دے دی ٹرین نے تو کہنے منا ہرو بھرو نے پوی دو چاجے کرے
1: کاتوں دا گلا ہو
3: اسا جاوری دو گلا ہن او دا والی مدد جاوری
1: علی مدد جاوری جاوری متے میں سور ہرو بھرو کون تو پے ان میں کا گال ضرور ہوندی یا ٹینشن وٹھندو ہوندے یا متے تے وزن ہوندے کوئی یا کا پریشانی ہوندی اد متے میں زور دو پئی یا سجے متے میں زور دو پئی ہرو بھرو تو پئی نا ہرو بھرو کون تو پئی کو مسئلہ ضرور ائے
3: اچھا
1: ہاں مسئلہ اترے متے میں زور دو پئی نت پو تو ٹھیک ٹھاک نہ ہو جی
3: بدھا جو ڈاکٹر صاحب
1: بالکل بدھائوں تھا بہتر ہے ڈاکٹر صاحب کے رو بھرو دکھا رہے ونجو نت ڈاکٹر صاحب تا کے بدھائے تو عمر گنی تو چھا کنا ہو ڈاکٹر صاحب مہراپور میں
0: بالکل تا صحیح چھے تے بتھے جو سور بظاہری کا بیماری نہ ہوندی ہے کہ بیماری دی علامت ہوندی ہے چاہے زکام جے کرے بتھے سور تھی سکے تو بلڈ پریشر جے کرے بخار جے کرے کیڑی بھی تکلیف جے کرے سور تھی سکے تو جے کرے ادے کے بہتر یہ چوندا سی تے جو سور روبرو دکھارے ان میں کہیں بھی مرض میں ڈھرائے پر نرچ کرن کو پے ان کے وقت تے جو سو ڈاکٹر کے دکھان کو جے ان کے علاوہ جو ہے سو جے کہ میسج دے حوالے سا دیوں ت جو پہ گال کئی سی تو جی کہڑے بھی مرض میں مثال جو بلڈ پریشر ہے جی کہ ودی تو وجے تو ان کے وہ سستی نہ کرے ان کے جی ودی تو وجے تو ان میں نمکیات زیادہ استعمال کرے تو فیٹ والی شیئر زیادہ استعمال کرے تو سن بھی زیادہ استعمال کرے تو ان کی جو ہے سو ان کے پرہیز ضرور کرنا گرجے جی کہ شوگر ہے تو مٹھان کی ان کے پرہیز ضرور جو سو کرنا گرجے صحت جو پانچ ود میں ود جو سو خیال کر لاپرواہی ہرگز نہ کرو کن کے بھی کا بھی تکلیف ہے تو پانے قریبی ڈاکٹر کے ضرور دکھارے ورنہ جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا چھ ڈی موجود ہونا جن میں ٹے ڈی وی ریپیٹیشن کریں جمعہ چھنچر آچر اصل ٹے ڈی چیک اپ فیس فری ہوں بالکل دکھارے سو دواؤں الگ سے وٹنی ہوں کانٹیکٹ نمبر مجھے 0301-96-8051
1: تمام گھنی مہربانی ڈاکٹر صاحب تمہاں اساں کے پنجو قیمتی وقت دنو دوستو وان کے بدھائیں دلوں ڈاکٹر صاحب تمام ایک سٹھو میسج دنو تے پنجو خیال رکھو پنجے صحت جو خیال رکھو اسی بھی دوستن کے چوندا ہوں تے کرے جو کیر بنا بیٹھے جو سب کو آئے تے کرے پنجو خیال رکھو پنجے صحت جو خیال رکھو پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ان اجو کے پروگرام جو بھی وقت پہنچے تو پانچ پجانی تے جدے میں دعاؤں کے لات کھڑو تو اصل دعاؤں میں ضرور یاد رکھجو بے پروگرام تھی پانچ میزبان حاکم علی جسکانی کے ڈیندا اجازت اللہ نگہبان اللہ واہی
4: اب آپ سنیں گے جی ایف ایم نیٹ ورک پر
5: برداشت کروں کہ میرے کینڈیڈیٹ کے گاؤں میں 30 پولنگ اسٹیشنز میں قبضہ کیا جائے کیا ہم پرامن رہتے ہیں پرامن رہنا چاہتے ہیں ورنہ میں بھی صدر زرداری کا بیٹا ہوں میں بھی میر شاہ نواز بھٹو اور میر مرتضی بھٹو کا بھانجا ہوں میں سیاست اگر کرنا چاہتا ہوں تو شہید محترمہ بینظیر بھٹو کی طرح کرنا چاہتا ہوں مجھے مجبور نہ کرے کہ پاکستان پیپلز پارٹی بھی یہ سوچے
6: ڈویژن میں تھل چونڈن کے رد کرے چڈیو نون لیگ تے دھاندلی جو الزام پیپلز پارٹی جی کامیابی جی دعوا مظفرآباد نے کارکنن کے خطاب کرنے بلال بھٹو زرداری چھو تب قومی مفاد کے پوئتے کرے نون لیگ جی مفاد کے ترجیح دین وارو سلسلو نو نہ ہے ریاست کے ہن فیصلو کرنو پوندو تا قومی مفاد اہم ہے یا نون لیگ جو مفاد اہم ہے انہن مرحلے وار چونڈ دھاندلین لائے کرائیوں آزاد کشمیر میں پینجن ووٹن دے تحفظ کنداسی ماں ہنن کے نہ چڑی دس اواں کے اواں جو حق وٹی دیندس پوئے تے ہٹن وارو نہ ہے نئی کے اڈو چکندس کشمیر جو 100 سینکڑوں سیٹوں ہنن کا کھسے وٹانداسی